आज खबोला चना मामे रिसेंस सो बुने लावर किना को किना को किना को किना को किना को किना को सिंस सो बुने ला फेलो गा किना को यानी हे किना को यानी लिक्वा गॉस्पेल ट्यून्स सल्टे मोरा दिकुट का को हे क्लोडु ला वना वने सो फिटला होरे ने ओटो होरे ने ना या शोमे ने मिचु मे रुफिटला होरे ने ना बरारो किले ताची किले 24 वन ता सेप्टेंबर की हेरिटेज डे हे बाथु बाई चीले का दिसला का मोना वंदा बाथु बाई चीले bajile ba khabile wanna ba khabile ka setso ya shibile go tate u bane bana le ma u bane le ma tshotetsi bana ga gadi le ma mokoro bana ei ba batle ba batle ba batle ba beri le tsatsi ke lona ke 24 September ke holiday ke a tsawa wa gata ba tema haye ba dutsi ba ba tloma mela go re dire tla ka eng ka kwa re tla ka eng na se tsigre fela ho tlo bo ntse dumela dumela dumela bela le re tsa ke rawa ka metsa ke butana ke dinas dikutle ke mokwena ke bogopa ke bona ba phatha bolele ba re bolele bolele ke sabo se tsike re fela khotso khotso khotso khotso it's a wonderful day. Le ke bula jalo he ga stop pass tsonga mane ka Northern Cape ya Northern Cape bana khalishiwe Kimbali bagafela ke ABC boka murena ABC boka murena ba bagafela shine on me ba refela mangware ere ke rekisa ke tswa rekisa mabedi na lona ga tswela pele ke tlo kopa mabedi a le mofela a tobilang ga thapela ke tswa mo ha ke tswa mo.